0: کو زیادہ قرار دینے سے متعلق شکایت کے پیش نظر حکومت نے ان پر دوبارہ غور کرنے کا فیصلہ کیا ہے۔ انہوں نے بتایا کہ نائب وزیراعلی بھٹی وکرمارکا کی ہدایت کے مطابق اعلیٰ عہدیداروں کے ساتھ اجلاس منعقد کر کے کرایوں میں کمی لانے کے اقدامات کیے جائیں گے۔ بی آر ایس کے کارگزار صدر کے ٹی آر نے راجنہ سرسلہ ضلع کے جے این ٹی یو انجینئرنگ کالج کے طلبہ کے مسائل فوری طور پر حل کرنے کی اپیل کرتے ہوئے وزیراعلی ریونت ریڈی کو مکتوب روانہ کیا۔ کے ٹی آر نے اپنے خطے میں منڈے پلی میں کالج کی مستقل عمارت کی تعمیر میں تاخیر کو دور کرنے کا بھی مطالبہ کیا۔ گورنر کے خصوصی چیف سیکرٹری اور ریاستی ریڈ کراس سوسائٹی کے چیئرمین دانا کشور نے ہدایت دی کہ منشیات سے پاک معاشرے کی تعمیر کے لیے تمام اضلاع میں باہمی تال میل کے ساتھ بیداری مہمات چلائی جائے۔ انہوں نے آج لوک بھون سے ضلع ریڈ کراس شاخوں کے نمائندوں کے ساتھ ویڈیو کانفرنس کے ذریعے نشہ مکت بھارت ابھیان اور ٹی بی مکت ابھیان پر عمل درآمد کا جائزہ لیا۔ دانا کشور نے کہا کہ دسہرے کے بعد اضلاع میں بیداری ریالیاں، تعلیمی اداروں میں سیمینار اور حلف برداری کے پروگرام کا انعقاد کیا جائے گا۔ تلنگانہ میں رواں ماہ کی 15 تاریخ سے گرج چمک، آسمانی بجلی اور تیز ہواؤں کے ساتھ ہلکی بارش سے اوسط بارش ہونے کا امکان ہے۔ حیدرآباد کے محکمہ موسمیات نے اس سلسلے میں 15 سے 18 تاریخ تک یلو الرٹ جاری کیا ہے۔ محکمہ موسمیات کے مطابق 15 اور 16 تاریخ کو بھدرادری، کتاگوڑم و دیگر مقامات پر بارش ہو سکتی ہے۔ اور اب آخر میں سرخیوں پر ڈالتے ہیں ایک نظر۔ دہلی پولیس نے احتجاج اور مظاہروں کے لیے جنتر منتر کو فہرست سے خارج کرتے ہوئے 3 نئے مقامات مقرر کرنے کے احکامات جاری کیے۔ بی جے پی کے رکن راجیہ سبھا ڈاکٹر کے لکشمن نے تنقید کرتے ہوئے کہا کہ کورٹ مارچ کے نام پر دھرنا دینا عدالتی نظام کو بلیک میل کرنے کے مترادف ہے۔ اور محکمہ موسمیات حیدرآباد نے بتایا کہ ریاست میں رواں ماہ کی 15 تاریخ سے بعض مقامات پر بارش ہو سکتی ہے۔ آکاشوانی حیدرآباد سے علاقائی خبریں ختم ہوئی۔
1: نمسکار، आकाशवाणी समाचार के साथ मैं मुनीश शर्मा। वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने कहा है कि देश के युवाओं को नए विचारों, नवाचार और स्पष्ट उद्देश्यों के साथ भारत की विकास यात्रा में सक्रिय भागीदारी निभानी चाहिए। नई दिल्ली में आज दिल्ली संवाद 2026 को संबोधित करते हुए श्री गोयल ने वैश्विक चुनौतियों के बावजूद भारत की प्रगति और चुनौतियों से निपटने की क्षमता का जिक्र किया। उन्होंने कहा कि 140 करोड़ की आबादी वाला भारत और उसकी युवा शक्ति देश की बड़ी ताकत है। जहां कई देशों में बुजुर्गों की आबादी बढ़ रही है, वहीं भारत में युवाओं की संख्या अधिक है। श्री गोयल ने विश्वास व्यक्त किया कि वर्ष 2047 तक भारत की अर्थव्यवस्था 30 ट्रिलियन डॉलर की हो जाएगी। उन्होंने कहा कि युवाओं की ऊर्जा, महत्वाकांक्षा और दृढ़ संकल्प उन्हें केवल भारत की विकास यात्रा का उत्तराधिकारी ही नहीं बल्कि इसका निर्माता भी बनाते हैं। युवा देश को अधिक समृद्ध भविष्य की ओर ले जा रहे हैं। वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने नई दिल्ली में भारत ब्रिटेन संयुक्त आर्थिक और व्यापार समिति की 16वीं बैठक की सह अध्यक्षता की। इस बैठक का उद्देश्य साझा व्यापार और आर्थिक प्राथमिकताओं को आगे बढ़ाना था। श्री गोयल ने सतत सहभागिता, सुदृढ़ संस्थागत तंत्र और बेहतर सहयोग के माध्यम से भारत ब्रिटेन आर्थिक सहयोग को और बढ़ाने के लिए भारत की प्रतिबद्धता को दोहराया। रक्षा मंत्री राजनाथ सिंह ने कहा है कि सरकार पिछले कुछ वर्षों से रक्षा क्षेत्र में आत्मनिर्भरता और आधुनिकीकरण पर विशेष ध्यान दे रही है। नई दिल्ली में आज भारतीय सेना और भारतीय खाद्य निगम के बीच समझौता ज्ञापन पर हस्ताक्षर के अवसर पर श्री सिंह ने कहा कि भारत अब अपनी रक्षा जरूरतों का एक बड़ा हिस्सा देश में ही तैयार कर रहा है। सर्वोच्च न्यायालय ने कहा है कि दिल्ली एनसीआर में पटाखों से होने वाले वायु प्रदूषण से निपटने के लिए प्रतिबंध लगाने के बजाय जन जागरूकता और स्वैच्छिक भागीदारी का अधिक असर होगा। शीर्ष न्यायालय ने कहा कि प्रतिबंधात्मक आदेशों को लागू करना जमीनी स्तर पर मुश्किल हो सकता है। मुख्य न्यायाधीश सूर्यकांत, न्यायमूर्ति जॉय माल्या बागची और वी मोहना की पीठ ने दिल्ली एनसीआर में वायु प्रदूषण से जुड़े स्वतः संज्ञान मामले की सुनवाई के दौरान कहा कि न्यायालय धार्मिक भावनाओं को ठेस नहीं पहुंचाएगा। पीठ ने पटाखों के हानिकारक प्रभावों को कम करने के लिए संतुलित और व्यावहारिक दृष्टिकोण अपनाने की जरूरत बताई। भारत के मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकांत ने कहा है कि संवैधानिक अधिकारों का उल्लंघन होने पर अदालतों को दखल देना चाहिए। नई दिल्ली में राष्ट्रीय मानवाधिकार आयोग के 33वें स्थापना दिवस पर न्यायमूर्ति